0: یورپین مطالبات سے اتفاق کیا ہے کہ احتجاج کرنے والوں کے خلاف کوئی کارروائی اور نہ ہی ان کے خلاف کوئی ایف آئی آر درج کی جانی چاہیے۔
1: سب سے پہلی بات تو یہ ہے کہ کوئی بھی ایکشن ایف آئی آر نہ ہو، اور اگر ہے تو وہ وڈرا ہو، اور اس کو وڈرا کرنے کی بات کوئی بھی ایکشن نہیں ہوگا۔ اس بات کو سرکار نے سوکارا ہے جو پروٹیسٹرز کے ساتھ پروٹیسٹ کے دوران ہوا ہے۔ اسی طریقے سے فیوچر میں بھی جو آرگنائزرز ہیں اور پروٹیسٹرز ہیں ان کا اس ایکٹیویٹی کے لیے کوئی بھی ان پر آگے کیس نہیں ہوگا، اس بات کو ہم لوگوں نے مانا ہے۔
0: سی جے پی کے چیف ترجمان سورو داس نے اس امید کا اظہار کرتے ہوئے احتجاج ختم کرنے کا اعلان کیا کہ جن امور پر اتفاق ہوا ہے ان پر متفقہ وقت کی مدت میں عمل درآمد کیا جائے گا۔ نیٹ یو جی پیپر لیک کے بعد خودکشی کرنے والوں کے کنبوں کو معاوضے دینے کے معاملے پر جناب نڈا نے کہا کہ اس ضمن میں حکومت کو پوری ہمدردی ہے اور وہ اصول و ضوابط کے مطابق زیادہ سے زیادہ معاوضہ فراہم کرنے کو یقینی بنائے گی۔
1: کمپنسیشن کے بارے میں سرکار نے بڑے سپشٹ شبدوں میں کہا ہے، جان کسی بچے کی جائے اور اس کے پرتی ہم بھی سہانوبھوتی رکھتے ہیں۔ پردھان منتری مودی جی اتیت سہانوبھوتی کے ساتھ کہا ہے کہ آنریبل کمپنسیشن اکارڈنگ ٹو دا رولس اینڈ ریگولیشنز وٹ ایور میکسیمم ول بی پاسبل دیٹ ول بی گیون ٹو دیم۔
0: اس دوران سی جے پی کے قومی ترجمان آشوتوش رانکا نے تمام احتجاج کرنے والوں سے اپیل کی ہے کہ وہ فوری طور پر احتجاج ختم کریں اور پرامن طریقے سے اپنے گھروں کو واپس لوٹ جائیں۔
2: تمام مانگیں جو ہماری تھیں وہ مان لی گئی ہیں، تو ہم امیڈیٹ ایفیکٹ سے پروٹیسٹر سے ریکویسٹ کرتے ہیں کہ آپ وڈرا کریں، پیسفلی اپنے گھر واپس جائیں، اور آگے کی جو بھی ہماری رنگنیتی ہوگی یا بات چیت ہوگی اس سے ہم آپ کو اوگت کرائیں گے۔
0: لوک سبھا میں حزب اختلاف کے لیڈر اور کانگریس کے رکن پارلیمان راہل گاندھی نے حکومت سے مطالبہ کیا ہے کہ وہ ملک کے تعلیمی نظام میں اصلاحات کے لیے ٹھوس اقدامات کرے۔ آج شام نئی دلی میں میڈیا سے خطاب کرتے ہوئے انہوں نے مرکزی وزیر تعلیم دھرمیندر پردھان کے استعفے کو طالب علموں کی جیت قرار دیا۔ دلی میٹرو نیٹ ورک کے تمام اسٹیشن اب مسافروں کی خدمات کے لیے کھل گئے ہیں۔ اس سے قبل دلی میٹرو ریل کارپوریشن ڈی ایم آر سی نے سیکیورٹی وجوہات کے باعث 18 میٹرو اسٹیشنز کو بند کر دیا تھا۔ آسام میں سیلاب کی صورتحال بدستور سنگین بنی ہوئی ہے اور تقریباً 115,000 لوگوں نے امدادی کیمپوں میں پناہ لی ہوئی ہے۔ شیو ساگر، چرائیدیو اور جورہاٹ سیلاب سے سب سے زیادہ متاثر ہیں۔ سیلاب سے مزید 14 لوگوں کی اموات کی خبر ہے، جس سے ریاست میں ہلاک ہونے والوں کی کل تعداد 61 ہو گئی ہے۔ متاثرہ علاقوں میں راحت اور بچاؤ کارروائیاں جاری ہیں۔ صدر جمہوریہ دروپدی مرمو نے آسام میں سیلاب سے انسانی جانوں کے نقصان اور اس سے ہونے والی تباہی پر دکھ کا اظہار کیا ہے۔ وزیر اعظم نریندر مودی نے آج آسام کے وزیر اعلیٰ ہیمنت بسوا سرما سے ٹیلی فون پر بات کی اور ریاست میں سیلاب کی صورتحال کا جائزہ لیا۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ وزیر اعظم نریندر مودی کل دن میں 11 بجے آکاشوانی پر من کی بات پروگرام میں ملک اور بیرون ملک لوگوں سے اپنے خیالات کا اظہار کریں گے۔ یہ ماہانہ ریڈیو پروگرام کا 136واں نشریہ ہوگا۔ یہ پروگرام آکاشوانی اور دور درشن کے تمام نیٹ ورکس، اے آئی آر نیوز کی ویب سائٹ اور نیوز آن اے آئی آر موبائل ایپ پر بھی نشر ہوگا۔ اسے اے آئی آر نیوز، ڈی ڈی نیوز، وزیر اعظم کے دفتر اور اطلاعات و نشریات کی وزارت کے یوٹیوب چینلوں پر براہ راست سنا جا سکے گا۔ ہندی نشریے کے فوراً بعد آکاشوانی سے اس پروگرام کو علاقائی زبانوں میں نشر کیا جائے گا۔ صدر جمہوریہ دروپدی مرمو کا رومانیہ کا سرکاری دورہ مکمل ہو گیا ہے اور وہ آج تیسرے پہر نئی دلی کے لیے روانہ ہو گئی ہیں۔ اس سے قبل دن میں صدر جمہوریہ مرمو نے بھارتی برادری کے اراکین کے ساتھ بات چیت کی۔ بخارسٹ میں بھارتی برادری کے لیے منعقدہ ایک استقبالیہ سے خطاب کرتے ہوئے صدر جمہوریہ دروپدی مرمو نے رومانیہ میں بھارتی برادری کے تعاون کی یہ کہتے ہوئے ستائش کی کہ وہ دونوں ملکوں کے درمیان بڑھتی ہوئی شراکت داری کے اہم ستون ہیں۔
3: भारतीय प्रवासी समुदाय एकजुट होकर रोमानिया में भारत की सांस्कृतिक विरासत को जीवंत बनाए। भारतीय आईटी इंजीनियरिंग स्कॉलर्स रिसर्चर्स हेल्थ केयर प्रोफेशनल्स तथा विद्यार्थियों की नई पीढ़ी अब रोमानिया को अपना घर बना रहे हैं। रोमानिया की अर्थव्यवस्था और समाज में अपना योगदान तथा यहाँ भारतीय संस्कृति और मूल्यों के प्रसार के लिए आपके प्रयास आपको भारत का सच्चा प्रतिनिधि बनाते हैं।
0: अपने दौरे के दौरान सदर जमहूरिया ने रोमानिया के अपने हम मनसब के साथ वसी मुजाकरात किए। उनका मकसद तिजारत, सरमायाकारी, दिफा, डिजिटल टेक्नोलॉजी, तालीम, काबिल तजदीद तवानाई और सकाफत के शोबों में बाहमी तावुन को मुस्तहकम करना था। सदर जमहूरिया मुर्मू ने रोमानिया के वजीर आजम और पार्लियामानी लीडरों से भी मुलाकात की। नीज भारत रोमानिया कारोबारी फोरम से खिताब किया। उन्होंने अननोन सोल्जर के मकबरे पर खराज अकीदत पेश किया। उन्हें इक्तसादी मुतालियात की बुखारिस यूनिवर्सिटी के जरिए डॉक्टरेट की एजाजी डिग्री से नवाजा गया। ये एजाज उन्हें अवामी खिदमत और भारत रोमानिया ताल्लुकात में उनके खिदमत के मद्देनजर दिया गया है। रोमानिया सदर जमहूरिया मुर्मू के 3 रोजा सरकारी दौरे का आखिरी मरहला था। 3 मुल्कों के इस दौरे में मोल्डोवा और शिमाली मकदूनिया का दौरा भी शामिल था। उत्तर प्रदेश का कदीमी बौद्ध मजहबी मकाम सारनाथ यूनेस्को की आलमी मीरास की फहरिस्त में शामिल हो गया है। आज जनूबी कोरिया के बुसान में आलमी मीरास से मुतालिक कमेटी के 48वें इजलास के दौरान इसे बाजाब्ता शामिल किया गया। आलमी मीरास की सरकर्दा फहरिस्त में भारत की ये 45वीं इमलाक है। नायब सदर जमहूरिया सीपी राधाकृष्णन और वजीर आजम नरेंद्र मोदी ने सारनाथ को आलमी मीरास की फहरिस्त में शामिल किए जाने पर मसर्रत का इजहार किया है और इसे हर भारतीय के लिए फख्र का एक लम्हा करार दिया है। नायब सदर ने कहा कि सारनाथ अमन, दानिशमंदी और हमदर्दी की एक लाजवाल अलामत रहा है, जिससे भारत के रूहानी और फलसफियाना दायमी विरसे की अक्कासी होती है। वज़ीर आज़म नरेंद्र मोदी ने कहा कि इसे फहरिस्त में शामिल किया जाना मुल्क की तहजीबी और रूहानी विरासत का जश्न है। सकाफत और सियाहत के वज़ीर गजेंद्र सिंह शेखावत ने इसे भारतीय सकाफती विरासत के लिए एक अहम लम्हा करार दिया है। ओडिशा के पवित्र शहर पुरी के ग्रैंड रोड पर भगवान जगन्नाथ, भगवान बलभद्र और देवी सुभद्रा सोना बेशा यानी सोने से तैयार मलबूसात के साथ रथ पर सवार देखे जा सकते हैं। रिवायती खूबसूरत जेवरात आरास्ता इन देवी देवताओं के दर्शन के लिए पूरे मुल्क और बैरून मुल्क से बड़ी तादाद में अकीदतमंद मौजूद हैं। पेश है एक रिपोर्ट।
4: भगवान जगन्नाथ, भगवान बलभद्र और देवी सुभद्रा आज सोनावेशा में निहायत शानो शौकत के साथ रथ पर सवार हैं, जो खूबसूरत ताज, हार, बाजूबंद, बालियां और दीगर रिवायती जेवरात से आरास्ता हैं और ये तकरीबन 208 किलोग्राम सोने और दीगर कीमती जवाहरात से तैयार किए गए हैं। ये पवित्र सुनहरे लिबास, जो सालाना रथ यात्रा की अहम तरीन रसूमात में से एक है, अकीदतमंदों के दर्शन के लिए आधी रात तक जारी रहेगा। पूरा शहर अकीदत के जज्बे से सरशार है। इस तकरीब के पुरमन इनेकाद के लिए सिक्योरिटी के खातिरखा इंतजामात किए गए हैं। भुवनेश्वर से प्रकाश दाश की रिपोर्ट के साथ उर्दू खबरों के लिए अर्जुमंद अली खान।
0: मुल्क शाम की राजधानी दमिश्क को मशरकी सूबे दैरिल जोर से मरबूत करने वाली कौमी शाहरा पर 2 बसों के आज आपस में टकराने के बाद कम से कम 35 अफराद हलाक और मुतअद्दिद जख्मी हो गए। मकामी मीडिया ने खबर दी है कि सहराई शाहरा पर शहरियों की एक बस और दाखिली उमूर की वजारत की एक बस के दरमियान टक्कर में तकरीबन 30 अफराद जख्मी हुए हैं। इस हादसे की वजह अभी मालूम नहीं हुई है। भारतीय मौसमियात महकमे IMD ने मध्य महाराष्ट्र और उड़ीसा में कल इंतहाई शदीद बारिश के लिए रेड अलर्ट जारी किया है। आइंदा 2 रोज के दौरान छत्तीसगढ़, गुजरात, कोंकण और गोवा में भी शदीद से बहुत शदीद बारिश का इम्कान है। IMD ने इस माह की 27 तारीख तक अंडमान और निकोबार जजायर, आंध्र प्रदेश, गंगा के तराई वाले मगरबी बंगाल, शिमाली अंदरूनी कर्नाटक, तमिलनाडु, पुडुचेरी और कराईकल में भी गरज चमक के साथ छींटे पड़ने और तेज हवाएं चलने की पेशगोई की है। मर्दों की क्रिकेट में हरारे में 3 मैचों की सीरीज के दूसरे T20 बैन अलाक्वामी मैच में भारत ने मेजबान जिम्बाब्वे को 90 रन से हरा दिया। भारत ने जिम्बाब्वे को 220 रन का बड़ा निशाना दिया था, लेकिन उसकी पूरी टीम 18वें ओवर में महज 129 रन पर आउट हो गई। भारत के बल्लेबाज ऑलराउंडर अभिषेक शर्मा ने शानदार खेल का मुजाहिरा करते हुए 3 विकेट हासिल किए। अपना पहला मैच खेल रहे यश ठाकुर और प्रिंस यादव ने 2-2 विकेट लिए। इससे कबल पहले बल्लेबाजी करते हुए भारत ने मुकर्रर 20 ओवर में 5 विकेट पर 219 रन बनाए थे। इस जीत के साथ भारतीय टीम ने 3 मैचों की सीरीज 2-0 से जीत ली है। भारत ने T20 के नए कप्तान सुरेश अय्यर की कप्तानी में पहली सीरीज जीती है। आज कनाडा के ओंटारियो में भारतीय स्क्वैश खिलाड़ी अनहित सिंह ने मिस्र की बार्ब समे को 3-1 से हराने के बाद आलमी जूनियर स्क्वैश चैंपियनशिप के खवातीन सिंगल्स के फाइनल में पहुंचकर तारीख रकम की है। इसी मकाम पर अब उनका सामना खिताबी मुकाबले में मिस्र की रुकैया सलेम से होगा। इस मैच के भारतीय